0: पैसे दो हस्बैंड जी।
1: ये राशन के 15,000, सब्जियों के 2,000
0: और लाइट बिल के
1: अब 0 रुपए कैसे दूं?
0: ओहो, भूल ही गई थी, अब तो सोलर पैनल लग गए हैं ना, तो जो 4,000 बचे हैं उससे शॉपिंग हो जाए।
1: पक्का। पीएम सूर्य घर मुफ्त बिजली योजना, जुड़ने के लिए रजिस्टर करें pmsuryaghar.gov.in। घर घर सूर्य घर।
2: आदाब, ये आकाशवाणी श्रीनगर है, खबरनामा लेकर मैं बसारत कुल। पहले अहम खबरों की सुर्खियां। सरकार ने फौज की ऑपरेशनल कारकर्दगी की मजबूती के लिए फील्ड कमांडरों के माली इख्तियारात की हद में दोगुना इजाफा करने की दी मंजूरी। श्रीनगर में बैन अकीदती कॉन्फ्रेंस का इनेकाद, सभी अकीदों का एहतराम, भारत की सदियों पुरानी रिवायत, लेफ्टिनेंट गवर्नर। जम्मू कश्मीर में जारी हाउसिंग प्रोजेक्टों को काम के मयार के साथ बर वक्त मुकम्मल करने की वजीर आला की हिदायत। और श्रीनगर में एक ड्रग स्मगलर की 2 करोड़ रुपए मानत की जायदाद मुनहदम। रफियाबाद में भी 22 लाख रुपए का असासा पुर। अब पेश है खबरों की तफसील। सरकार ने फौज की ऑपरेशनल कारकर्दगी को मजीद मजबूत बनाने के लिए फील्ड कमांडरों के माली इख्तियारात की हद में दोगुना इजाफा करने की मंजूरी दी है। वजीर दिफा राजनाथ सिंह ने आज नई दिल्ली में इस सिलसिले में नजरसानी शुदा तफवीज जारी की, जिसमें तिबी सहूलियात और तामीराती मंसूबे शामिल हैं। वजीर दिफा के मुताबिक माली इख्तियारात के नजरसानी शुदा तफवीज के तहत रवा माली साल के बजट के मुताबिक 1,25,000 करोड़ रुपए से जायद की खरीदारी रेवन्यू रोड के जरिए मुमकिन हो सकेगी। लेफ्टिनेंट गवर्नर मनोज सिन्हा ने कहा कि सभी अकीदों का एहतराम भारत की सदियों पुरानी रिवायत रही है। SKICC श्रीनगर में ऋषिवर के नाम से मुनाकिदा बैन अकीदती कॉन्फ्रेंस से खिताब करते हुए अलजी ने कहा कि असर हाजिर में जब बहुत सी अकवाम को बकाए बाहम की मुनासिबत से कई चैलेंज दरपेश हैं, वही कसरत में वहादत भारत का खासा है। लेफ्टिनेंट गवर्नर ने कहा कि सभी ख्यालात और अकीदतों का एहतराम सनातन धर्म की रिवायत रही है और भारत में हमेशा कसरत में वहादत का जज्बा परवान चढ़ा है। उन्होंने कहा कि जहां कई ममालिक और माशरों को इत्तेहाद कायम करने के लिए मशक्कत करनी पड़ रही है, वहीं भारत ने हमेशा से मिलकर रहने के इकदार को गले लगाया है। इस कॉन्फ्रेंस में 3 शख्सियात के अलावा जम्मू कश्मीर वक्फ बोर्ड की चेयरपर्सन डॉक्टर सईद रक्षा अंद्राबी ने भी शिरकत की। मीडिया नुमाइंदों से बात करते हुए उन्होंने कहा कि सूफी संतों की तालीमात से आपसी रवादारी और भाईचारे को फरोख मिलता है।
3: सूफी यज़्म जो हमारे कश्मीर का है, ये एक ऐसी हमारी फितरत है, हमारी रूह की गजा है कि इसको अपनाते हुए, इनके तालीमात पे चलते हुए हमें किसी दुश्मन की नजर ही नहीं लगती। और हमारे बच्चे, जिसके लिए हम आज ड्रग फ्री कहते हैं, अगर हम सूफी यज़्म के और सूफियों अबिया इकरामों के उन तालीमात को देखेंगे तो हमारे कश्मीर में कभी भी बुराई आ ही नहीं सकती है।
2: वजीर आला उमर अब्दुल्ला ने आज श्रीनगर में मिशन युवा के तहत 6 मुस्तहिकीन में 1,12,00,000 रुपए रकम की अदायगी के मंजूरी नामे तकसीम किए। वाज रही कि अप्रैल और मई महीनों के दौरान 3,367 मामलात में मजमू तौर 209 करोड़ रुपए की रकम फराहम की गई है। दरअसल वजीर आला ने एक मीटिंग के दौरान जम्मू कश्मीर में जारी हाउसिंग प्रोजेक्टों की पेशरफ का जायजा लिया। उन्होंने अफसरों को हिदायत दी कि वो काम के मयार को बरकरार रखते हुए इन प्रोजेक्टों की बरवक्त तकमील को यकीनी बनाएं। इसी दौरान वजीर आला ने आज कई वफूद ने मुलाकात की। जिस दौरान मकानात और शहरी बुनियादी ढांचे नीज राबताकारी के प्रोजेक्टों पर तफसीली तबादला ख्याल हुआ। बॉर्डर रोड्स ऑर्गेनाइजेशन के डायरेक्टर जनरल लेफ्टिनेंट जनरल हरपाल सिंह ने भी आज वजीर आला के साथ मुलाकात की और जम्मू कश्मीर में ऑर्गेनाइजेशन की वसादत से अमलाए जा रहे कई प्रोजेक्टों पर तबादला ख्याल किया गया। प्रोजेक्ट बीकन के चीफ इंजीनियर ब्रिगेडियर चिराग गौरा भी उनके हमरा थे। इस दौरान मकानात व शहरी तरक्यात कॉरपोरेशन लिमिटेड के चेयरमैन और मैनेजिंग डायरेक्टर गुल श्रीस्ताद ने भी वजीर आला से मुलाकात की। समाजी बहबूद की वजीर सकीना आयतू ने कहा कि आम लोगों की राहत रसानी और उनकी उम्मीदों को पूरा करना सरकार की तरजीहात में शामिल है। ये बात उन्होंने आज श्रीनगर में एक अवामी दरबार के दौरान कही। इस मौके पर उन्होंने श्रीनगर के मुख्तलिफ इलाकों से आए अवामी वफूद के साथ बातचीत के दौरान लोगों को दरपेश मसाइल के बारे में जानकारी हासिल की। अवामी दरबार में ईदगाह, हजरत बल्लाल चौक और छानापुरा के मेम्बरान असम्बली के अलावा मुख्तलिफ महकमों के सरबराहान और अफसरान भी मौजूद थे। جل شکتی کے وزیر جاوید احمد رانا نے آج سول سیکرٹریٹ سری نگر میں ایک میٹنگ کے دوران بانڈی پورہ ضلع کے سوناواری اسمبلی حلقے میں جاری ترقیاتی سرگرمیوں کا جائزہ لیا. میٹنگ میں موجود حلقے کے ممبر اسمبلی ہلال اکبر لون نے وزیر موصف کو لوگوں کی ترقیاتی ضروریات سے آگاہ کرتے ہوئے مختلف پروجیکٹوں کی بر وقت تکمیل پر زور دیا. جاوید رانا نے کہا کہ سرکار جموں کشمیر کے ہر اسمبلی حلقے کی یکساں اور متوازن ترقی کی وعدہ بند ہے. چیف سیکرٹری اٹل ڈلو نے آج سائنس اینڈ ٹیکنالوجی محکمے کے افسران کی ایک میٹنگ طلب کر کے جموں کشمیر میں شمسی توانائی کو فروغ دینے کے لیے کیے جا رہے اقدامات کا جائزہ لیا. انہوں نے اس سلسلے میں حائل رکاوٹوں کو دور کرنے کے لیے ایک جامع نقشہ راہ تیار کرنے کی ضرورت پر زور دیا. چیف سیکرٹری نے پائیدار اور صاف توانائی کو فروغ دینے کے لیے سرکار کے عزم کا یہ ادا کیا. اس دوران اٹل ڈلو نے ایک علیحدہ میٹنگ میں جموں کشمیر میں مختلف محکموں کی طرف سے تعمیر کیے جا رہے ہاسٹلوں کی پیش رفت کا جائزہ لیا. جموں کشمیر کے سبھی اضلاع میں 100 روز پر مشتمل نشہ مکت ابھیان شدومت کے ساتھ جاری ہے. انتظامیہ نے اس ابھیان کو اپنے منطقی انجام تک پہنچانے کا عزم کیا ہے. لیفٹنٹ گورنر منوج سنہا کا پیغام.
4: ڈرگ اسمگلنگ کے لیے تسکر کا پاسپورٹ, اس کا ڈرائیونگ لائسنس, کارڈ آدھار نمبر, اس کے آرمس لائسنس, سب کچھ نرست کر دیا جائے گا. اور اگر فرار ہوگا تو لک آؤٹ سرکولر جاری کیا جائے گا. این ڈی پی ایس ایکٹ کے تحت اس کی چلاچل سمپتی بھی اٹیچ کی جائے گی, بینک اکاؤنٹ فریز کیا جائے گا اور اس کے خلاف فائنینشیل انویسٹیگیشن بھی پرارمبھ کیا جائے گا.
2: نوجوانوں کو اس بری عادت سے دور رکھنے کے لیے درکار اقدامات کے بارے میں ایک طالبہ ایلسا خان نے آکاشوانی نیوز سری نگر کے ساتھ بات کرتے ہوئے کہا.
5: نشہ اور ڈرگس یہ صرف ایک شخص کی زندگی کو نہیں بلکہ پورے خاندان اور مستقبل کو متاثر کر دیتا ہے. میں دل سے جموں کشمیر پولیس کا شکریہ ادا کرتی ہوں جنہوں نے ڈرگس کے خلاف میسر قدم اٹھائے اور اس برے کام کو روکنے کے لیے لگاتار محنت. ان کی کوششیں ہمارے نوجوان کو بہتر اور محفوظ مستقبل دینے میں اہم کردار ادا کر رہی ہے. میں والدین سے بھی گزارش کروں گی کہ وہ اپنے بچوں کی ان کی ضرورت کے مطابق پیسے دے اور ان کی سرگرمیوں پر توجہ رکھے. نگرانی کے ذریعے ہم اپنے بچوں کو غلط راستے سے بچا سکتے ہیں.
2: گاندربل میں کل لیفٹنٹ گورنر منوج سنہا کی قیادت میں منشیات مخالف پد یاترا نکالی جا رہی ہے. اس پد یاترا میں سماج کے مختلف طبقوں سے تعلق رکھنے والے افراد کی شرکت متوقع ہے. ہمارے نمائندے صابر ایوب نے خبر دی ہے کہ ڈپٹی کمشنر جتن کشور نے آج کمریا اسٹیڈیم میں اس پد یاترا کے لیے کیے گئے انتظامات کا جائزہ لیا. آکاشوانی نیوز سری نگر کے ساتھ بات کرتے ہوئے ڈپٹی کمشنر نے کہا,
6: کل 5 جون گاندربل ضلع میں ایک میگا پد یاترا آرگنائز کی جا رہی ہے جس کو آنریبل لیفٹنٹ گورنر شری منوج سنہا جی کل لیڈ کریں گے. یہاں کمریا اسٹیڈیم سے تیاریاں پوری ہیں میگا پد یاترا کے لیے. ڈسٹرکٹ گاندربل پوری طریقے سے ریڈی ہے. آپ لوگوں کے مادھیم سے گاندربل کے سبھی لوگوں سے اپیل کرتا ہوں کہ کل میکسیمم نمبرز میں پارٹیسپیٹ کریں. جو ڈرگس کے اگینسٹ جو ایک کیمپین اسٹارٹ کیا ہے آنریبل ایل جی نے, اس میں پارٹیسپیٹ کریں اور اس مشن کو سکسیزفل بنائیں.
2: منشیات فروشوں کے خلاف جاری کاروائی کے تحت پولیس نے رہنے والی سری نگر میں شیخ تصدق قدامی ایک ڈرگ سمگلر کا 2 کروڑ روپے مالیت کا 3 منزلہ رہائشی مکان منہدم کر دیا. اس دوران بارہمولہ کے بہرام پورہ رفیع آباد میں بے سہیلا مظہر کا نامی ایک ڈرگ سمگلر کی تقریباً 22.5 لاکھ روپے کی جائیداد قرق کی ہے. پلوامہ ضلع کے اونتی پورہ میں اسی طرح کی ایک کاروائی کے دوران اسار احمد کھانڈے نامی منشیات فروش کی کمرشل پراپرٹی کو مسمار کیا گیا. اننت ناگ ضلع میں پولیس نے چترگل علاقے میں محمد یوسف حجام نامی ڈرگ سمگلر کی جائیداد اٹیچ کی ہے. ضلع میں منشیات کے کاروبار میں ملوث اونچی ڈورا کے رہنے والے محسن ارشاد وان, کہری بل کے شیخ شکیل احمد خان اور اچھا بل کے غلام قادر وگے کے خلاف کاروائی کی گئی. بارہمولہ ضلع کے سوپور میں عرفان احمد پیر, اعجاز احمد متو, عمر ظہور نجار اور ماجد اشرف خان نامی ڈرگ سمگلروں کو گرفتار کیا گیا. یہ خبریں آپ آکاشوانی سری نگر سے سن رہے ہیں. خبریں آپ آکاشوانی کے موبائل اپلیکیشن نیوز آن اے آئی آر اور ڈی ٹی ایچ پر بھی سماعت کر سکتے ہیں. جموں کشمیر بینک نے فنیکل انوویشن ایوارڈ 2026 کے زمرے میں سونے کا تمغہ حاصل کیا ہے. جموں کشمیر بینک کے مینیجنگ ڈائریکٹر اور سی او امیتاب چٹرجی نے ممبئی میں انفوسس فنیکل کی طرف سے منعقدہ تقریب کے دوران یہ ایوارڈ حاصل کیا. خلیفہ سوم امیر المومنین حضرت عثمان غنی رضی اللہ تعالیٰ عنہ کے عرس کے سلسلے میں آج وادی بر میں دینی مجالس کا اہتمام ہوا. عرس کی سب سے بڑی تقریب آثار شریف درگاہ حضرت بل میں منعقد ہوئی, جہاں ہر نماز کے بعد مائی مقدس حضور صلی اللہ علیہ وسلم کی زیارت کرائی جا رہی ہے. وادی کے دیگر علاقوں سے بھی عرس کے سلسلے میں تقریبات منعقد ہونے کی خبریں موصول ہو رہی ہیں. عید غدیر بھی آج ہی نہایت ہی عقیدت و احترام کے ساتھ منایا جا رہا ہے. اس سلسلے میں وادی کی کئی مساجد، خانقاہوں اور امام بارگاہوں میں دینی اجتماعات منعقد ہوئے، جس دوران علماء نے امیر المومنین حضرت علی المرتضیٰ کرم اللہ تعالیٰ وجہ کی سیرت اور شجاعت بیان کی. نیشنل کانفرنس کے صدر ڈاکٹر فاروق عبداللہ، نائب صدر عمر عبداللہ، پارٹی لیڈروں اور پی ڈی پی صدر محبوبہ مفتی نے عید غدیر کے موقع پر لوگوں کو مبارکباد دی ہے. انہوں نے عوام کی خوشحالی اور ترقی کے لیے دعا کی ہے. بلند پایا ولی حضرت خواجہ حبیب اللہ نوشہری رحمت اللہ علیہ کے سالانہ عرس کے ایام متبرکہ کا آغاز ہوا ہے. اس سلسلے میں آج ان کے آسانی عالیہ واقع نوشہرہ سری نگر میں نماز عصر سے نماز عشاء تک ختمات المعظمات کی مجلس منعقد ہو رہی ہے. نماز عشاء رات